0: نون لیگ جو آزاد کشمیر جی چونڈن میں پیپلز پارٹی تے داندلیہ جو الزام. پنجاب جے صوبائی وزیر عظمہ بخاری چیو ہے تا آزاد کشمیر جی عوام شیر پسندن کے رد کیو ہے. پیپلز پارٹی چونڈن میں داندلی کر رہی ہے. میرپور جی عوام نون لیگ کے ووٹ دئی ترقی خوشحالی جی چونڈ کی ہے. اسٹیٹ بینک پارا مانیٹری پالیسی جو اعلان. ویاج جی شرح 11.5% برقرار. اسٹیٹ بینک کے گورنر جمیل احمد خان کی صدارت ہیٹ مانیٹری پالیسی جو اجلاس تھو. ملک کی مجموعی معاشی صورتحال خطے کی جاری چھکتان کی معیشت تے اثرن جو جائزہ ورتو ویو. بھارت خطے میں دہشت گردی جو سب کا وڈو سرپرست ہے. عدم استحکام جو ذمہ وار ہے. دفاع والے وزیر خواجہ آصف بھارتی وزیر راجناتھ سنگھ کے بیان کے رد کردے چیو ہے تو بھارت کے جارحانن قدمن سبب خطو یرغمال بنل ہے. بھارتی وزیر کے بیان بازی بے گنتی جوگی ہے جا خطرن کے ودھیک ودھائے رہی ہے. امریکہ کے گالیوں بحال کرن جی درخواست نہ ہے کئی انہیں کرن اساں جی فطرت میں نہ ہے. ایرانی پردہی وزارت کے ترجمان اسماعیل بقائی چیو ہے تا ٹریکڑن اساں تائیں امریکہ جا پیغام پہنچائیندا آہن. فی الحال واشنگٹن سا اساں جی کا بھی گال بول نہ تھی رہی ہے. آبنا ہرمز بابت عمان سا مثبت گالیوں تھیو آہن. آبنا ہرمز کی صورتحال تبدیل نہ تھی. امریکہ کے جنگ امن جو وقت طے کرن جی اجازت نہ دینی ویندی. یوکرین کے ایرانی جہاز سے حملے جو جواب ضرور دینو ویندو. امریکی صدر ڈونلڈ ٹرمپ ہتھیار کے ذخیرے میں کھوٹ والی خبروں کے رد کر چڈی. امریکی اخبار وال اسٹریٹ جرنل سے گالائدے ڈونلڈ ٹرمپ چھو تا امریکہ وٹ دنیا کے کئی بھی ملک کا ودھیک ہتھیار جو ذخیرہ موجود ہے. امریکی دفاعی صلاحیتوں بابت گردش کندڑ خبروں میں حقیقت نہ ہے. ایران آبنا ہرمز میں گزرن کی کوشش کندڑ 6 بحری بیڑن کے روکے چڈی. ایرانی سرکاری میڈیا موجب آبنا ہرمز کے غیر محفوظ رستے تا سفر کی کوشش کندڑ 6 بحری بیڑن میں ایک حادثے جو شکار تھو ہے. بحری بیڑا امریکی فوج کی ہدایتوں تے آبنا ہرمز میں سفر کر رہا ہوا تکھین روکیو ہو. ایران یوکرین خلاف روس کے ہتھیار فراہم کرے جنگ میں شامل تھی چکو ہے. اساں کے محتاط رہنو پوندو. کوشش کرنی پوندی تو نو محاذ نہ کھلے. یوکرینی صدر ولادیمیر زیلنسکی چیو ہے تو ایران شمالی کوریا پہرے ہی اساں تے حملہ کرے چکا آہن. امید ہے تو حملہ نہ ودھائندا. ایران کے قومی سلامتی بابت صلاحکار ابراہیم عزیزی چیو ہے تو ایران پانے خلاف کاروائن تے جواب ضرور دیندو ہے. یوکرین کے بھی جلد خبر پیچی ویندی. وڈے وزیر سید مراد علی شاہ سے ورلڈ بینک کے کنٹری ڈائریکٹر کی ملاقات. کراچی کے پانی والے منصوبن جو جائزہ ورتو ہو. کراچی میں پانی والے منصوبن کی بہتری لائے تیز رفتار روڈ میپ تے بے اتفاق. ڈبلیو ایس ایس آئی پی کے منصوبن تے کم کی رفتار تیز کرنے کی ہدایت. بھارت پارا ایک طرف سنتاس معاہدے تے عمل روکن سبب مسئلہ پیدا تھی رہا ہے. پیپلز پارٹی واحد جماعت ہے جا بھارت خلاف احتجاج کر رہی ہے. اسلام آباد میں ندیم افضل چند سے پریس کانفرنس کردے صوبائی وزیر سعید غنی چیو تو صوبن کے معاہدے موجب پانی ملن گھرجے. سیکورٹی فورسز کے آپریشن دوران گرفتار دہشت گرد جا ہندوستانی فتنے بابت چھڑکائندڑ انکشاف. رگو 25,000 تے بلوچ نوجوانن کے قتل کرن جو بے اعتراف. دہشت گرد حبیب اللہ چیو ہے تو دہشت گرد تنظیم پیسن جی لالچ دئی برتی کیو. دہشت گردی جی تربیت بھی ڈنی وئی. حملن بعد سنجانپ لکائن فرار تھن جا گرب سکھاریا ویا. رگو 25,000 عوض پنجن بلوچ بھائرن جی رت سا پانجا ہتھ رنگیا. دہشت گرد تنظیم چھڈیندڑ کے ماریا ویندو ہے. سندھ جو سرکاری اسپتالوں ایچ آئی وی پکھیڑ جو سبب بنجن لگیوں. گمس ولیکا لانڈی جی سوشل سیکورٹی اسپتال بعد کراچی جی سب کا وڈے بارن جی اسپتال این آئی سی ایچ علاج لائے آئل بارن جی ایچ آئی وی میں مبتلا ہون جی تصدیق. ذریعن موجب سندھ جے مختلف علاقن میں علاج لائے این آئی سی ایچ آندل بارن جا ٹیسٹ کرائن دوران کیترن ہی بارن میں ایچ آئی وی جی تصدیق تھی ہے. کراچی میں این آئی سی ایچ آئل بارن میں ایچ آئی وی جی تصدیق تھی. بارن جو انگ ودی 50 تھی ویو. कराचीअ जी अदालत में अमरीकी शहरनि सां फ्रॉड वारे केस जी ॿुधणी, गिरफ़्तार जवाबदार हैदर उमरानी ऐं अयान अदालत में पेश। अदालत ॿिन्ही जवाबदारनि जो जिस्मानी रिमांड मंज़ूर करे वरितो। जांच ऑफिसर मूजिबि जवाबदार ड्राक वेब ज़रिए शहरनि सां फ्रॉड में मुलविस आहिनि। वधीक जांच ज़रूरी आहे। हैदराबाद में सिंध पब्लिक सर्विस कमीशन के ऑफिस आरो मेरठ की लताड़ खिलाफ एहतजाज जारी। चटाभेटी इम्तिहान पास कंदड़ उम्मीदवार ए शागिर्द कमीशन के ऑफिस आरो कायम कल कैंप से वेठल। कराची बार जो सेक्रेटरी अरशद शरब शागिर्दन के एहतजाजी कैंप से पहुतो। शागिर्दन के सहकार की खातरी। सिंध के मुख्तलिफ शहर में पानी की खोट खिलाफ सियासी समाजी धुरन जहा मुजाहरा ए धरना। खैरपुर नाथन शाह में ज़रई पानी की खोट खिलाफ यूथ पार्लियामेंट ए आबादगार इतिहाद के सद से एहतजाज किया व्या। नारा डिस्ट्रिक्ट कॉल्ट्रा शाह खुदावा ए बन वाहन में भी पानी की खोट खत्म करने का मुतालबो। बान सैदाबाद में बंभा ए सुल्तानपुर शाख में पानी की खोट खिलाफ एहतजाजी मुजाहरो किया व्यो। मेहण ए भरपासे के शाखन में भी पानी खोट खिलाफ आबादगार मार्च ए धरणो। शाखन के पूछड़ तई पानी पहुंचने का मुतालबो। उडेरो लाल स्टेशन वेझो नसीर वाह में वेझंदे बारला बुडी वया। एक के इलाके वासन बचाए वरतो। बे जी
1: आप सुन रहे थे GAFM नेटवर्क पर KTN न्यूज।
2: मेरा आयरन स्टोर हालानी होलसेल डिपो अ नेम टू बी ट्रस्टेड।
3: सरिया गार्डर टीयर एंगल चैनल पट्टी लोही दरवाजा सिल्वर जा चौंक सीमेंट रेती क्रेश आई रंग वगैरह बाजार का बारिया दस्तियाब आई।
2: हाँ अचो मेहरान आयरन स्टोर नज़्द बलोच पेट्रोल पंप नेशनल हाईवे हालानी।
3: राब्ते लाए प्रोप्राइटर गुलाम नबी मुगल 03003204372 02424601000।
4: इरशाद ऑटोस आई होंडा शोरूम मेहरापुर। होंडा मोटरसाइकिल जो पुर एतमाद आई बा अख्तियार इदारो। इरशाद ऑटोस आई होंडा शोरूम मेहरापुर। नईन मोटरसाइकिल जी सेल कंपनी जे मुकरर कर रेट ते दस्तयाब आहे। सर्विस सेंटर एटलस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर सर्विस एरिया जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी आहे। होंडा कंपनी जा तमाम जेन्युइन स्पेयर पार्ट्स खुसूसी रियायत ते मौजूद। इरशाद ऑटोस ते पंहिंजी होंडा मोटरसाइकिल जी करायो ट्रेनिंग कंप्यूटराइज जैपनीज टेस्टिंग मशीन ज़रिए जंहिंमें मिले थी मोटरसाइकिल जी कारकर्दगी तमाम बेहतर। फ्यूल एडजस्टमेंट RPM जी एडजस्टमेंट कंप्यूटराइज जापानी मशीन ज़रिए कई वञे थी। होंडा जे क्वालिफाइड टेक्नीशियन जी ज़ेर निगरानी। इरशाद ऑटोस हालाणी रोड मेहरापुर। राब्ते जे लाइ 03201800003।